0: उठाए काम, इसलिए हर पाकिस्तानी के दिल को मिले पूरा आराम। AGS ट्यूबुलर बैटरी, दिल को है आराम।
1: जीते 20,000 रुपए। बस अस्करी मोबाइल ऐप से कम दो बिल्स की पेमेंट और ऐप को रेट करें और हर 15 दिन बाद हासिल करें 20,000 रुपए जीतने का शानदार मौका। जितनी ज्यादा ट्रांजैक्शंस उतने ही ज्यादा जीतने के मौके। शराइत जवाबित लागू है। अस्करी बैंक।
2: मार्का हक, ये वो दास्तान है जहाँ आवाज बनी ताकत और जज्बा बना पहचान। पाकिस्तान जिंदाबाद,
3: पाकिस्तान जिंदाबाद,
4: पाक फौज जिंदाबाद, जिंदाबाद।
5: पाकिस्तान कहता है जी ज्वाइंट इंक्वायरी कर ले तो वो नहीं करते। पाकिस्तान कहता है जी थर्ड पार्टी ऑडिट कर, थर्ड पार्टी इंक्वायरी करा दें, उस पर राजी नहीं होते। अपनी NIH को किश्तवाड़ के जंगलों में भेजते हैं, 15 दिन तक उसको ख्वार करते हैं कि जी हम उन दहशतगर्दों को तलाश कर रहे हैं जिन्होंने पहलगाम में हमला किया। तो जो अगर फर्ज करें वो दहशतगर्द थे और पहलगाम में हमला किया तो बेवकूफ थे, 15 दिन तक जंगलों में छुपे रहते तो वो तो कहीं और चले गए होंगे।
6: बिल्कुल,
5: क्योंकि हमला खुद करवाया था BSF ने और रॉ ने हमला किया था। वो जाके BSF के कैंप पे जो वहां से 2 किलोमीटर दूर है वहां जाके उन्होंने अपने वेपन जमा कराए थे, अपने कपड़े तब्दील किए थे। तो फिर वो आपको दहशतगर्द कहां से मिलेंगे भाई।
6: एग्री,
5: ये जो है इस किस्म की जो होते हैं अपना हिटलर टाइप के लोग, मुसोलिनी से बदतरीन गंदे और कमीने लोग, वो है नरेंद्र मोदी, जिसको उसके मुल्क में गालियां पड़ती हैं। अब उनके मीडिया को क्या जाता है, गुजी मीडिया कहा जाता है, जो हर बार झूठ बोलता रहता है। काबुल में 6 स्टोरी होटल बना देते हैं वो, उनका जो एक वो अर्नब गोस्वामी जो हर बार चीखता ही रहता है, पता नहीं वो अंदर से कैसे निकला था जितना वो चीखता है। तो ये चीजें हैं जिसमें पाकिस्तान ने उस वक्त भी जो चीजें थी उसमें ये कह दिया था कि जी हम आपको हिट बैक करेंगे। अब उनको समझ लेना चाहिए था कि जी वापसी का हथौड़ा तो आएगा। आप हर जगह जाके इंडिया में ये तो कह देंगे मेरी 56वीं की छाती है और दुनिया में जो भी फैसला होगा तो भारत तो उसमें शामिल होगा। तो अब देख लीजिए क्या हो रहा है,
6: क्या हो रहा है
5: दुनिया में जो हो रहा है उसमें भारत किधर है, क्या
6: कोई
5: पूछ रहा है। ट्रंप रोजाना धमकी देता है और अभी ट्रंप ने भारत को क्या कहा था, उन्हें कहा था जहन्नुम का अजाब है ये मुल्क।
6: बिल्कुल,
5: भारत नहीं बोला।
6: बिल्कुल सर,
5: होल कंट्री अपना डेविल होल्स कंट्री, जहन्नुम का अजाब है
6: सर।
5: वो जहन्नुम का अजाब जो है वो तो अजाब तो बन रहा है अपने लोगों के लिए, बन रहा है दलित के लिए, बन रहा है सिखों के लिए, बन रहा है माइनॉरिटीज के लिए, बन रहा है।
6: सर आपके एक्सपीरियंस का फायदा उठाते हुए, हम लोगों ने 65 की जंग नहीं देखी, अपने बड़े बुजुर्गों से सुना था कि 65 की जंग, वही जज्बा हमें, यानी कि हम अपनी औलादों को ये बता सकेंगे कि जी हमने 2025 की जंग देखी और इस जंग को हमने सेलिब्रेट किया। लास्ट ईयर आई स्टिल रिमेम्बर, आपको भी याद होगा अच्छे तरीके से, कि एवरी पाकिस्तानी, एवरी हर बच्चा बच्चा लेके, बड़ा बड़ा लेके, बुजुर्ग लेके, वो इसको सेलिब्रेट कर रहा था। कहीं पे ये नहीं हो रहा था कि जंग हो रही है तो खौफ का एक समा, बल्कि एक सेलिब्रेशन का समा था कि हम जंग लड़े। क्योंकि भैया मुस्लिम हमारे पास एक सबसे बड़ा कीदा जो मौजूद है, शुक्र अल्हम्दुलिल्लाह कि हमने इस मौत से अटल है, वो तो आनी आनी है, मुझे भी आनी है, आपको भी आनी है, मगर मौत के बाद वाली शहादत की जिंदगी हम सबकी तरजीह है, जो हमारे पास सबसे बड़ा हथियार है कि हम लड़ते हैं तो हम अगली जिंदगी के लिए लड़ रहे होते हैं, हम अपने मुल्क के लिए अपने अगली जिंदगी की लड़ रहे होते हैं कि हमें शहादत नसीब होगी। तो इस तरह की सेलिब्रेशन के हवाले से कुछ गुफ्तगू करना चाहेंगे कि आपने 65 की जंग, 71 की जंग और इस तरह पाकिस्तानी कौम इतनी उजागर मुत्तहद हो जाती है जब भी कोई, वैसे दुनिया चाहे जो कुछ कहे कि हम जी बटे हुए हैं, हम ये हैं वो, मगर जब भी कोई बुरा वक्त आता है, बुरा वक्त कह दें या कोई क्रुशल वक्त कह दें, सब टू यू, कि कोई भी ऐसा वक्त आता है तो हम सब मुत्तहद हो जाते हैं, हम उसको सेलिब्रेट करते हैं।
5: जी बिल्कुल, 65 की वॉर भी बहुत बड़ी वॉर थी और उसके बाद 65 की वॉर में याद रखिएगा कि 65 की वॉर की जब पाकिस्तान के ऊपर अटैक किया था 6 सितंबर को, तो उस वक्त पाकिस्तान की जो यूनिट्स थी आर्मी यूनिट्स वो बॉर्डर पर डिप्लॉयड नहीं थी, वो लाहौर कंटोनमेंट के अंदर मौजूद थी, क्योंकि जंग के बादल डेवलप नहीं हो रहे थे और ये बिलीव किया जाता है कि भारत इंटरनेशनल बॉर्डर क्रॉस नहीं करेगा। हालांकि उससे पहले कश्मीर में जंग चल रही थी, लेकिन उन्होंने इंटरनेशनल बॉर्डर क्रॉस किया और उस वक्त वाघा के ऊपर क्रॉस किया था और खेमकरण की तरफ से क्रॉस किया था। तो फिर पाकिस्तान फोर्सेज यूनिटें मूव करके जो है वो कंटोनमेंट से और बॉर्डर के ऊपर गई थी, लेकिन उस वक्त तक वो जो वाघा चेक पोस्ट है उसको क्रॉस कर चुके थे, बल्कि बाटापुर तक फौजी उनकी फौज आ गई थी और वहां पे एक बाटापुर के ऊपर नाला है बहुत बड़ा, उसके ऊपर ब्रिज है, तो वहां जाके फिर पाकिस्तान ने उनकी انجینئر کے لوگ تھے, ایک بیٹ صاحب تھے, ان کے ساتھ کچھ لوگ تھے, انہوں نے جا کر اس کے اوپر ایکسپلوسو لگایا اور اس کو بلو اپ کیا, اور اس وقت انڈین فوجیں فائر کر رہی تھی, لیکن اس کے ساتھ ساتھ وہاں لوگ جو تھے وہ لاٹھیاں لے کے کھڑے ہوئے تھے سویلین, اور وہ لاٹھیوں سے انڈین فوج کا مقابلہ کرنا چاہتے تھے. تو پھر اس کے بعد پاکستان نے کاؤنٹر اٹیک کیا, ان کو دھکیلا, اور اس دھکیلنے کے نتیجے میں یہ ہوا کہ انڈیا کا جو جی او سی تھا رجندر پرساد رالول اس کا نام تھا, وہ اپنی جیپ چھوڑ کے جس کے اوپر اسٹار لگے ہوئے تھے وہ اس کا آپریٹر بھاگ گئے, اور وہ آج بھی وار ٹرافی کے طور پہ پاکستان کی ایک یونٹ آرمی کے ان کے اندر موجود ہے. پھر 65 میں ایک بہت بڑی ٹینکوں کی جنگ ہوئی تھی چونڈا میں,
6: جی بالکل,
5: جہاں پہ بھارت کے کوئی 282 ٹینک تھے, پاکستان کے 120 ٹینک تھے, مسود وفاق جونڈا کے ذریعے ان کا ون آرمر ڈویژن تھا, وہ سیالکوٹ پہ حملہ کرنا چاہتے تھے, پاکستان کو نعوذ باللہ دو حصوں میں کاٹنا چاہتے تھے. تو پاکستان نے پھر ریٹیلیٹ کیا, وہاں پہ ہمارا ایک بریگیڈ تھا 24, صرف ایک جو 24 بریگیڈ, اور اس کی کوئی 4-5 یونٹیں تھیں. تو پاکستان نے وہاں پہ, وہ ابھی ان کی ڈیتھ ہو گئی, اللہ انہیں جنت کی, بریگیڈر علی تھے جو کمانڈ کر رہے تھے, کرنل نثار تھے جو احمد پوری میں, بریگیڈر ایک ڈیو اٹلی تھی اس کو بریگیڈر امجد کمانڈ کر رہے تھے. ان تین یونٹوں نے پورے آمر ڈویژن کو روک دیا اور بہت بڑی جنگ ہوئی, ٹینک ٹو ٹینک جنگ ہوئی, اور پاکستان نے کوئی بھارت کے 80 سے زیادہ ٹینک تھے ان کو اڑا دیا تھا, اور اس کے علاوہ بردیت آشا جو تھے وہ ڈیمیج ہو گئے تھے, پاکستان کے بھی ڈیمیج ہوا تھا, کوئی 42 ٹینک سال میں پاکستان کے بھی ڈیمیج ہوئے تھے. بٹ اٹ واز اے ویری بگ وار, آفٹر سیکنڈ ورلڈ وار میں ہوا تھا بیٹل آف کرسک جو نازی جرمنی کے درمیان اور سوویت یونین کے درمیان ہوئی, لیکن اس کے بعد یہ اس سے بھی بڑی ٹینکوں کی جنگ تھی. تو اس کے بعد جب 65 کی وار ختم ہوئی ہے تو پاکستان میں جوبلیشن تھی لوگوں نے, کیونکہ اس وقت ایک جذبہ جذبہ ہے, سویلینز اور فوج ایک ہی پیج پہ تھے, ایک دوسرے کی مدد کر رہے تھے, ابھی بھی وہ اس کرائسس میں دیکھنے میں آیا, اس جنگ میں دیکھنے میں آیا, اور اسی لیے آپ دیکھ رہے ہیں کہ آج ہم اس چیز کو سیلیبریٹ بھی کر رہے ہیں, منا بھی رہے ہیں, اور میسج بھی بھیج رہے ہیں اپنے اپنے ایڈورسری کو کہ اگر آپ نے آئندہ کچھ ایسے کیا تو وی ول اگین ہٹ یو بیک. تو یہ چیزیں ہوتی ہیں جو قوم کی ریزیلنس کے لیے ضروری ہوتی ہے, اور اللہ کرے یہ جذبہ برقرار رہے.
6: آمین سم آمین. سر ایک تو بات ہے اس پاکستانی قوم میں, آپ نے جس طرح کہا کہ جذبہ برقرار رہے, بات وہیں پہ آتی ہے کہ کچھ بھی کر لیں, جب اس ملک کی بات آتی ہے نا, اس پاکستان کی بات آتی ہے, اس مٹی کی بات آتی ہے, تو پھر ہر بچہ بچہ اور بڑا بڑا اور بزرگ بزرگ سارے اکٹھے ہو جاتے ہیں, یکجا ہو جاتے ہیں. یہ ایک بہت اچھا پلس پوائنٹ ہے اللہ کی طرف سے, میرے خیال سے یہ انعام ہے پاکستانیوں کے لیے, چاہے ویسے اختلافات جتنے بھی ہوں, مگر جب بھی کوئی برا وقت آتا ہے اس ملک پہ, چاہے وہ زلزلہ دیکھ لیں, 65 کی جنگ دیکھ لیں, یا پھر میں مختلف جنگوں کا ذکر کر رہا ہوں, تو وہ سب ہم اکٹھے ہو جاتے ہیں. یہ ایک بڑا پلس پوائنٹ ہے اللہ کی طرف سے, کوئی کرم ہے ہم سب پہ,
5: کیا اس کو برقرار رکھنا چاہیے.
6: اگری,
5: اس کے لیے میں آپ سے ایک بات ضرور کہوں گا,
6: جی سر,
5: یہ جذبہ تو ڈیولپ ہوا ہے, لیکن اس کے لیے پاکستان کے اندر پاکستان کی حکومتوں کو اس کو آگے لے جانے کے لیے ہمیں ہر چیز سے سبق بھی سیکھنا چاہیے, جذبے تو ہم سیلف وہ کرنا بھی چاہیے, لیکن یہ ہے کہ اس میں اس چیزوں کو آگے لے کے چلنے کے لیے آپ کو ایک بہت بڑی پولیٹیکل اسٹیبلٹی اور اکنامک اسٹیبلٹی کی ضرورت ہوتی ہے, اور وہ چیزیں ہوتی ہیں جو عوام کو یہ احساس دلاتی ہیں کہ ریاست ان کے لیے محسوس کرتی ہے, حکومت ان کے لیے محسوس کرتی ہے. اب اس وکٹری کو ذہن میں رکھ کے, جو ملٹری وکٹری تھی, جو آپ نے ملٹری نے آپ کو ایک ڈومیننس دی ہے دنیا میں, کیونکہ آپ نے رسپانس ملٹرلی کیا ہے, پولیٹیکلی آپ نے اس کو کیری فارورڈ کیا ہے, اور ڈپلومیٹیکلی آپ اس کو کیری فارورڈ کر رہے ہیں کہ آج پاکستان جو ہے وہ ورلڈ پیس کے لیے کام کر رہا ہے, مذاکرات ہو رہے ہیں, حالانکہ امریکہ اور اسرائیل کے درمیان ہم بریک وی آر ایکٹنگ ایز اے بریجنگ گیپ, برج کرنے کی کوشش کر رہے ہیں, تو وہ بھی ایک رول ہے آپ پلے کریں. ہم ان تمام چیزوں کو کیچ کرانے کے لیے ان کی لانگر ٹرم, آج سے 5 سال بعد 10 سال بعد, ہمیں ہماری حکومتوں کو ضرورت اس کمر کی ہے, پولیٹیکل پارٹیز کو اس چیز کی ضرورت ہے کہ آپ پولیٹیکلی کنفارمیٹی قائم کریں, پولیٹیکل اسٹیبلٹی لے کے آئیں. یہ جو آج کل لڑائی ہے نا سیاست دانوں کی, یہ ایک دن کے لیے تو دب جائے گی پارٹیوں کی جو لڑائی ہے, لیکن یہ لانگر ٹرم میں یہ چیزیں ڈیٹریمنٹل ہوتی ہیں, نقصان سے جاتی ہیں. آج جو پاکستان کی اکنامک کنڈیشن ہے, اور جو آئی ایم ایف ہمیں ڈکٹیٹ کر رہا ہے, اور جس سے آئی ایم ایف کی ڈکٹیشن پہ ہم پیٹرول کی لیوی اٹھا کے 126 روپے کر دیتے ہیں, لوگوں کے اوپر ظلم کرتے ہیں. آپ دیکھیے بنگلہ دیش میں پیٹرول کی پرائز بڑھی ہے, انڈیا میں بڑھی. تو یہ چیزیں جو اگر آپ کرتے ہیں جس میں آپ اپنا فائدہ اٹھا رہے ہیں, الیٹزم پاکستان میں بہت زیادہ ہے. آپ دیکھیے ایک شخص موو کر رہا ہوتا ہے, 40-40 گاڑیوں کی پروٹیکشن موو کر رہی ہوتی ہے, تو لوگ نفرت کی نگاہ سے دیکھتے, تو जरूरत इस समर की है कि ये जो विक्ट्री आज हम सेलिब्रेट कर रहे हैं इससे हम इसको हम लॉन्ग टर्म सेलिब्रेशन बनाए, इसको हम बड़ी सेलिब्रेशन बनाए आगे, इसको उन गलतियों पे गौर करें, उन चीजों पे गौर करें, उनको ठीक करने की कोशिश करें जिसकी वजह से लोगों में हुकूमतों के लिए नफरत पैदा हो, जो टेम्परेरीली तो दब जाती है लेकिन वो ग्रीवियंसेज लोगों के दिल के अंदर जलते रहते हैं और फिर वो जो होता है वो नेशनल यूनिटी को नुकसान पहुंचाता
6: है। एग्री सर। सर कोई पैगाम देना चाहेंगे पूरे पाकिस्तान में, लाहौर, कराची, इस्लामाबाद, फ्रॉम कराची टिल खैबर पख्तूनख्वा, पेशावर तक आपकी आवाज गूंज रही है FM 100 से, तो कोई पैगाम देना चाहेंगे नौजवान नस्ल के नाम? 60% नौजवान नस्ल है इस पाकिस्तान की।
5: पैगाम नौजवान नस्ल के लिए यही है कि जी आप अपने मुल्क से मोहब्बत करें, इस मिट्टी से मोहब्बत करें, क्योंकि दुनिया में आप जहां भी बदले चले जाएं, आपके लिए जो आपकी इम्पोर्टेंस आपके मुल्क में होती है या जो मोहब्बत आपको मुल्क से करनी चाहिए, जो मुल्क आपको दे सकता है एज ए फर्स्ट क्लास सिटीजन, वो दुनिया में कोई और मुल्क आपको नहीं दे सकता। तो इसलिए इस मिट्टी से मोहब्बत करें, आप जहां भी हैं, जिस ओहदे पे भी हैं, चाहे आप फौज में हैं, आप सिविल में हैं, आप कस्टम में हैं, आप अपना FIA में हैं, आप सिविलियन हैं, आप कारोबार में हैं, अपने काम को जील से, मोहब्बत से, लगन से और ऑनेस्टी से करें। पाकिस्तान में जो करप्शन का कल्चर है, जो हमारे अदारों में सरायत कर गया है, बुरी तरीके से हो रहा है, खुदा के वास्ते उसको अवॉइड करें। अब पैसे के बगैर इस पाकिस्तान में काम कोई नहीं करता, और ये चीजें जो आपको पता है जो कानून नाफिज अपना जो अदारे हैं उनके अंदर जो है आपकी जो कश्मीर चीजें हैं उनको आइडेंटिफाई करें, उनके ऊपर कंट्रोल करें, और साफ जाहिर है कि वो एक बड़ा मशहूर शेर है कि शिकवाए जुल्मत शब से तो कहीं बेहतर था कि अपने हिस्से की एक शम्मा जला जाते।
6: ये काम क्या बात। सर बहुत शुक्रिया, अल्लाह खुश रखे आपको, आपने हमें वक्त दिया, मजीद तरक्की आपको नसीब हो और जिंदगी बहुत सहल गुजरे आपकी। बहुत शुक्रिया सर। थैंक यू वेरी मच। दैट वॉज ब्रिगेडियर गजनफर विद अस। मैं हूं मोहम्मद अतीक खान, FM 100 के इस्लामाबाद स्टेशन से लाइव, कराची, लाहौर, इस्लामाबाद, रहीम यार खान, जेहलम, मुल्तान, किस किस शहर का नाम लूं, एबटाबाद, पिशावर, अक्रॉस पाकिस्तान सबसे ज्यादा सुना जाने वाला रेडियो स्टेशन तो नंबर वन। आज भी वीडियो की वक्त मौजूद है, याद रखिएगा, मार के हक को हम सेलिब्रेट कर रहे हैं। एक छोटी सी ब्रेक है, उसके बाद पलट के आते हैं, डोंट गो अवे, हमारे साथ और गेस्ट भी हमारे स्टूडियो में मौजूद हैं जिनसे हम गपशप लगाएंगे। एक छोटी सी ब्रेक, आई विल बी राइट बैक।
7: कराची, लाहौर, इस्लामाबाद, हैदराबाद, रहीम खान, अक्रॉस द नेशन, दिस इज FM 100।
8: रकमी इस्लामिक डिजिटल बैंक, यहाँ मिलेंगे रियल सॉल्यूशंस, जैसे बस 5 मिनट्स में अपना अकाउंट ओपन करें,
9: फंड ट्रांसफर हो या कोई भी।